0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। हमारे स्टूडियो का डायरेक्ट फोन नंबर है 39 29 71 04। एक दफा से फिर सुन लें, 39 29 71 04। नियत खाव नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज अल्लाह ताला के पाक कलाम से करते हैं।
2: أعوذ بالله من الشيطان الرجيم
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
2: بسم اللہ الرحمن الرحیم
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔
2: قل یا ایہا الکافرون
3: اے پیغمبر، ان منکران اسلام سے کہہ دو کہ اے کافرو،
2: لا اعبد ما تعبدون
3: جن بتوں کو تم پوچھتے ہو ان کو میں نہیں پوچھتا،
2: ولا انتم عابدون ما اعبد
3: اور جس خدا کی میں عبادت کرتا ہوں اس کی تم عبادت نہیں کرتے،
2: ولا انا عابد ما عبدتم
3: اور میں پھر کہتا ہوں کہ جن کی تم پرستش کرتے ہو ان کی میں پرستش کرنے والا نہیں ہوں،
2: ولا

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। हमारे साथ इस वक्त हमारे थिंक टैंक सैयद तौकीर हसन बुखारी शाह साहब और तजिया निगार अदनान अली अमीन हमारे साथ मौजूद हैं। दोनों को खुश आमदीद कहते हैं आपकी आवाज़ पर।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम कि राजा गफूर साहब, आपको, आपकी टीम को, आपके लिस्टर को और अदनान हमारे साथ हैं, इनको सबको सलाम अलैकुम। जी राजा साहब,
1: शाह साहब, सबसे पहले मौसम का हाल जानना चाहेंगे। आवाज चल रही है, स्कूल सुबह खुल रहे हैं, आप क्या कहेंगे बच्चों को?
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम, मौसम जो है वो 20 और 22 के दरमियान है इस वक्त, डिग्री बाहर, मौसम अच्छा है और बच्चे जो है कुछ कल स्कूल जाएंगे और कुछ जो है वो मंगल को, ज्यादातर जो स्कूल है वो इन मंगल 10th को खुल रही है। लेकिन हम लोगों को यही है कि बच्चों को भी ये बताना पड़ेगा कि क्योंकि बहुत सारे पहली दफा स्कूल को ज्वाइन कर रहे हैं और बहुत सारे बच्चे जो हैं वो पहली दफा नई क्लासों में एंटर हो रहे हैं, यानी कि उनके जो पुरानी क्लास थी, अगर वो पांचवी में थे तो वो छठी में जा रहे हैं और छठी में थे तो वो सातवीं में जा रहे हैं। तो हम उन सबको आपके इदारे की तरफ से, अपनी पूरी कम्युनिटी की तरफ से उनको मुबारकबाद पेश करते हैं। लेकिन एक सबसे बड़ी जो चीज है वो हमें देखना पड़ेगी कि अगर हम फुटपाथ पे जा रहे हैं, साइकिलों पे जा रहे हैं, गाड़ियों में जा रहे हैं, तो हमें मासूम बच्चों का ख्याल रखना पड़ेगा, क्योंकि जो बानेवन और वोगस्तू जाते हैं वो तो पेरेंट्स की जिम्मेदारी होती है और वो आसानी से पेरेंट्स उनको स्कूल पहुंचा दे, बानेवन में पहुंचा देते हैं। लेकिन जो पहले बच्चे होते हैं, पहली या दूसरी क्लास में जाने वाले, वो अभी रोड्स के जितने भी तफसात होते हैं, जितनी भी चीजें होती हैं, उनसे वो वाकफ नहीं होते, तो लिहाजा उनके उनकी बड़ी एहतियात करनी चाहिए कि वो फुटपाथ के नजदीक खड़े हैं या वो क्या। तो इसमें हमें बकायदा उनको रास्ता देना चाहिए, उनकी मदद करनी चाहिए और उनको इत्मीनान से जो है वो सड़क क्रॉस करने का मौका दिया जाना चाहिए। ये बहुत जरूरी है क्योंकि बच्चा जब छोटी क्लास में होता है तो उसको इतनी अवेयरनेस नहीं होती, इतनी उसको होशबंदी में नहीं होता या वो इतना ज्यादा सीखा नहीं होता। हालांकि यहाँ पे वो स्कूलों में बकायदा बच्चों को सिखलाते हैं और ये शुरू हो जाएगा। इस तरह आप देखेंगे कि कुछ दिनों के बाद बच्चे आपको जेब्रा क्रॉस और फुरिन गांव के ऊपर खड़े हुए नजर आएंगे और वो ड्यूटियां दे रहे होंगे कि बच्चे कैसे, किस तरीके से सड़क को क्रॉस करते हैं। वो अपने छोटे छोटे स्टिक्स जिसके आगे येलो कलर लगा होगा उसको लेके खड़े होंगे और वो बकायदा आपको स्टॉप करने का और रास्ता आपको गाड़ी रोकने का पूरा पूरा जो है वो इशारा करेंगे। तो ये पेरेंट्स के, हर आदमी के ये फर्ज है कि जहां आप उन बच्चों को देखें तो आप गाड़ी को स्पीड लिमिट कंट्रोल कर लें और ये याद रखें कि इस जगह जहां पे स्कूल है वहां पे गाड़ी की स्पीड लिमिट जो है ऑलरेडी 30 और 40 होती है और इससे ज्यादा आप स्पीड नहीं कर सकते, लिहाजा आपको एहतियात करनी पड़ेगी। और जहां आप देखें कि अब वो बच्चे फुटपाथ पे चलना शुरू हो गया तो आपको गाड़ी को जो है वो स्टॉप कर देना चाहिए ताकि वो इत्मीनान से जो है वो सड़क क्रॉस कर ले। जी राजा साहब,
1: अदनान आपने बातें सुनी शाह साहब की, आपका तजिया क्या कहता है?
3: सही है, बात सही की गई है कि पहले दो तीन दिन बच्चों के लिए प्यार करनी चाहिए और बच्चों को मदद करनी चाहिए, उसके बाद इंशाल्लाह ताला फिर बाहर आते हैं तो मदद करते हैं बच्चों के लिए। तो बच्चे जो करते हैं बच्चों के लिए कोई मिसाल ना हो, कोई मसला ना हो, तो जरूरी यही है कि बच्चों को क्या कहते हैं बंदा देखे और बच्चों को क्या कहते हैं प्रोटेक्ट करे और उनकी मदद करे।
1: शाह साहब, ये अदनान की भी बात आपने सुनी, बच्चे स्कूल की तैयारियां मुकम्मल कर चुके हैं, उन्होंने जो कुछ शॉपिंग करनी थी वालदैन ने करवानी थी बच्चों ने कर लिए, बच्चे तो नहीं सोचते कि अखराजात अच्छे खासे हो जाते हैं स्कूल जाते हैं, तो अब बच्चे कॉलेज भी जो है वो शुरू करेंगे, تو شاہ صاحب اس کے ساتھ ساتھ یہ جو نئے اسکول کھلے ہوئے ہیں، میلہ والے اسکول کھلے ہوئے ہیں، بہت سارے زیادہ میلہ ہو چکے ہیں، اور شاہ صاحب اب لگتا ہے کہ پاکستان پیچھے رہ گیا، عام آگے نکل گیا، میلہ آگے نکل گیا، قائد اعظم جو ہے وہ نہیں رہے چونکہ وہ فوت ہو چکے ہیں رحمۃ اللہ، علامہ اقبال نہیں رہے، اب جو ہے وہ مینگو ہی رہ گئے ہیں، آپ کیا کہیں گے؟
2: یہ بالکل آپ نے صحیح بات کی ہے کہ مینگو فیسٹیول جو ہے وہ بڑھ چڑھ کے یہاں پہ ایک بزنس جو ہے وہ ٹائکون بن چکا ہے، یہاں پہ لوگ اب ایک قسم کا اس کو پیسہ کمانے کا ذریعہ بنا رہے ہیں، لیکن جو مشکلات ہیں لوگوں کی، پارکنگ کی، دوسری قانون کا، جتنے بھی میلہ لگاتے ہیں لوگ یا جو وہاں پہ لوگ آتے ہیں، ان کی قانون کی جو ہے ان کو سمجھ نہیں ہے، یہاں پہ گاڑیاں ہم نے رکھ لی ہیں، ہمیں یہ تمیز نہیں کہ ہم ان کو کہاں پارک کریں، کس طرح پارک کریں، اگر ہم کسی کی پارکنگ پلیس میں جا کے اپنی گاڑی اس پارکنگ کے اندر کھڑے کر رہے ہیں تو وہاں کے جو ویلکور ہیں، وہاں کا جو پارکنگ کا جو نظام ہے، اس کے جو سکلٹ لگی ہوئی ہے اس کو ہم نہیں پڑھتے اور ہم اپنی گاڑی کھڑی کر کے چلے جاتے ہیں، اس سے یہ ہوتا ہے کہ جو وہاں کے رہنے والے لوگ ہوتے ہیں ان کو ڈیفیکلٹیز آتی ہیں، ان کو پرابلم پیش آتی ہیں، اور وہ جب گھروں میں آتے ہیں شاپنگ کر کے یا کہیں باہر سے، تو وہ دیکھتے ہیں کہ ہماری ساری کی ساری پارکنگ جو ہے وہ بھری ہوئی ہے، حالانکہ عموماً میں خود اس ایریا میں رہتا ہوں تو میں یہ دیکھتا ہوں کہ کم از کم 5-6 گاڑیوں کی جگہ جو ہوتی ہے وہ ہر روز رات کو خالی ہوتی ہے، اگر کسی کا مہمان آ جاتا ہے یا کوئی باہر سے بندہ آ جاتا ہے کہ تو وہ گاڑی جو ہے ایکسٹرا گاڑی وہاں پہ کھڑی کر سکتے ہیں آسانی سے، اور ان کے لیے کوئی ایسی بات نہیں، لیکن اب پرابلم یہ ہو گئی ہے کہ یہاں جو فری پارکنگ تھی اب اس علاقے میں بھی جو ہے وہ باقاعدہ آدھے گھنٹے کی پارکنگ ہو گئی ہے، اور بہت پرابلم ہو گئی ہے لوگوں کو کہ لوگ باہر سے آ کے اپنے جو ہے وہ فنکشنز کے اوپر لوگوں کے پارکنگ کے اندر گاڑیاں کھڑی کر رہے ہیں، اور پھر سب سے بڑی پرابلم یہ ہے کہ لوگوں کے جو ہے گراس پلان جو ہے جہاں گھاس لگا ہوا اس کے اوپر اور فٹ پاتھ کے اوپر اور ایسی جگہ پہ، تو یہ تو پرابلم جو ہے یہ ایلبرسٹون میں بہت زیادہ ہے، لیکن اس کی سیاسی وجوہات بھی ہیں، اور کچھ وجوہات یہ ہیں کہ ہمارے جو پلانرز ہیں جو یہ پلان لے کرتے ہیں کہ بھئی ہم نے کس طریقے سے یہ جگہ کو چلانا ہے، تو کل پولیس سے بڑی کلیئر بات ہوئی ہے، عدنان بھی اس پہ بات کرے گا، اس کی بھی ہوئی ہے، میری جو بات ہوئی ہے تو مجھے انہوں نے کہا ہے، پولیس والوں نے انہوں نے کہا ہے کہ دیکھیں یہ آپ لوگوں کا میلہ ہے، ہم اس کو جو ہے آپ کو تنگ کرنے کے لیے نہیں آئے، لیکن لوگوں نے اتنی زیادہ شکایات کی ہیں تو ہمیں مجبوراً یہاں پہ آنا پڑا ہے، اور اب آپ یہ دیکھیں کہ لوگ جو ہیں ان کو ہم منع کر رہے ہیں کہ آپ اس طرف نہ جائیں، آگے جا کے کہیں گاڑی پارک کریں، تو پھر بھی وہ ہماری بات نہیں کر رہے، ٹریفک کو بلاک کر رہے ہیں، تو اس کے اندر میں نے ان سے پوچھا، میں نے کہا تو اس کا کیا طریقہ ہے، انہوں نے اجازت لی ہوئی ہے یہاں پہ اپنا فیسٹیول کرنے کا، تو آپ لوگوں کو چاہیے کہ ان کے لیے آسانی پیدا کرے، تو پولیس والوں نے کہا کہ نہ کمیون نے ہمیں انفارم کیا ہے اور نہ ہی انہوں نے ہم سے اجازت لی ہے، اگر یہ ہم سے اجازت لے لیتے تو ہم یہاں پہ سختی نہ کرتے بلکہ ان کے لیے کوئی ایسی ہدایات جاری کرتے، ایسا کوئی راستہ اختیار کرتے کہ یہاں یہ آسانی سے اپنی گاڑیاں پار کر لیتے اور ان کو جرمانہ بھی نہ ہوتا، تو یہ پولیس نے حیران کن بات کی کہ ہمارے لوگ یہاں پہ پڑھتے ہیں، اسکولوں میں جاتے ہیں، اور ان کو اس چیز کا علم نہیں کہ کسی کی پارکنگ پلیس پہ اپنے جہاں نمبر لکھا ہو اس کے اندر اپنی گاڑی نہیں کھڑے کرتے، تو یہ سب کچھ تو میں خاموشی سے سنتا رہا، لیکن ہم اب عدنان کی طرف جاتے ہیں، اس سے پوچھتے ہیں کیونکہ یہ کل وہاں پہ موجود تھا، تو اس کی بھی پولیس سے بات ہوئی ہے، تو یہ کیا کہتا ہے کہ وہ کیوں اتنے زیادہ پولیس آ گئی تھی؟ جی عدنان،
3: دیکھیں سب سے پہلے تو میں یہ کہوں گا کہ میں کسی کے اوپر انگلی نہیں اٹھانا چاہتا، کسی کے انوینٹ پہ बात नहीं करना चाहता और मैं किसी को क्या कहते हैं कॉमर्स नहीं करना चाहता इस तरह का, क्योंकि देखें मैं आपका थोड़ा टाइम लगेगा एक्सप्लेन करने में। इसमें दो वजह हैं, इसमें मुझे पता है कि इस पे बहुत सारे लोग टारगेट भी होंगे और बात भी होगी, मगर ये बात अब जहां तक मुझे खतरा नजर आ रहा है तो ये नजर आ रहा है कि ये बात आगे तक जाएगी और डेफिनेटली पुलिस ने तला देनी चाहिए कि मुंबई का जब इस तरह का इवेंट हो, क्योंकि मसला ये है कि राजा साहब आप तो नहीं, मैं और अंकल मेरे दोनों हम यहाँ रहते हैं और हम दोनों इस एरिया में रहते हैं, हमें पता है कि यहाँ पे मेरी लोगों से भी बात हुई है आज सुबह ही हुई है मेरी अभी, और वो लोगों ने इस बार तय कर लिया है कि वो अपनी प्रोग्रेस को भी और एडमिशन टू मून को भी अफेक्ट लिखेंगी अपनी प्रिस्टिशन की वजह से जो उन्होंने मुझे कहा है। एक बात ये है, अब वो क्या लिखते हैं इससे मैं कुछ नहीं कह सकता। मैं आपको एक छोटी सारी एग्जांपल देता हूँ कि हम लोगों ने जब मैंगो फेस्टिवल किया था ना 11 जुलाई को, पहला जो हमने मैंगो फेस्टिवल किया था उसके अंदर मुझे इतला मिली थी कि ये मसले हैं। जब मैंने बात करने की कोशिश की थी वहां पे, मैं उसके मुंह पे भी कहने की तैयार हूँ क्योंकि मैं उस बंदे की पहले भी मैंने बड़ा उसका है मेरा उसके साथ, वो मजाक मेरा उड़ाने लग पड़ा था और इस चीजों पे था, तो मैंने उसे गुस्से में मैंने कहा उसे डायरेक्टली कहा था, मैंने कहा तुम मुझे जो मर्जी कहो मैंने आयन और कानून की बात करनी है, तुम मुझे पागल समझते हो ना तो फिर तुम पागल हो, मैंने डायरेक्टली जो बात है मैंने आज आपके प्लेटफॉर्म में कह दी, मैंने कहा तो तुम पागल हो, मैंने कहा तुम्हारी वजह से ही मेरे वोट जब हुए थे क्योंकि लोग जब तुम मेरे कंपेन में आए थे तो लोगों ने कहा था कि तुमने इस बंदे को रखा है हमने वोट ही नहीं देना जिसको पता ही नहीं बात कैसे करनी है सीरियस कब होना है ये चीजें क्या होंगी। कल भी वही हुआ है कि मसला ये हुआ है कल के आप जब प्रोग्राम कराते हैं ना सारा साहब को पता है राजा साहब आप भी आए हैं, हम लोग अपने प्रोग्राम अंदर कराते थे हम बाहर नहीं निकले कभी हॉल से वहां पे, तो इसलिए पुलिस नॉर्मल जब आती थी ना तो वो कुछ नहीं थी कहती या कुछ क्या कहते हैं कुछ एरिया से नहीं थी कहती, मगर मसला ये हुआ है कि 23 जून से 23 मई को ना जब हमारा लास्ट प्रोग्राम हुआ उससे पहले एक हफ्ता पहले इन्होंने ना वेस्ट जो कंपनी है बुहारी साहब आपको पता है उनने कुछ सख्तियां कमून के साथ मिल के उन पार्किंग में कर दी थी। सबसे पहले ये कि शाम में एक कपोट होता है आप सबको पता है जिनने लाइसेंस लिया होगा कि जिसका सबसे पहले कपोट जिसपे गाड़ी अपनी खिलानी होती है ग्रास में उसने अपना ग्रास खरीदा होता है, जब आप उसके अंदर गाड़ियां लोगों के अंदर खड़ी करने लग पड़ेंगे वो लोग बहुत सख्त बोलते हैं। दूसरा ये होता है कि जब आप बाहर इन्वेंट करते हैं ना तो आपने कमून से परमिशन लेनी होती है, आप कोई इन्वेंट नहीं कर सकते परमिशन के बैग, आपने पुलिस को कमून को भी देनी होती है और पुलिस को भी कॉपी देनी होती है। मैं जब घर से जा रहा था मैं जा रहा था सौदा लेने अपनी फैमिली के साथ, जब मैंने पुलिस को देखा मैंने देखा कि दो पुलिस की गाड़ियां बस स्टॉप पे खड़ी हैं, और फिर मैंने मुझे नहीं पता आपने देखा अंकल के नहीं मगर आपको पता है वो जो बॉन फोर्ट है जहां से वो डॉक्टर की तरफ है वहां पे भी दो गाड़ियां पुलिस की खड़ी थी, मतलब टोटल 4 गाड़ियां मैंने पुलिस की देखी है। जब मैं वापस आया हूँ ना क्या कहते हैं हाल की तरफ सौदा लेके तो पुलिस दूसरी साइड पे खड़ी थी सिल्वन कपड़ों में भी खड़ी थी, मैंने उनसे पे बात की मैंने कहा आप इस तरह क्यों आए हैं और क्या वजह है, क्योंकि आपको पता है मेरा भी पता है डेफिनेटली उनको पता है क्योंकि डिप्टी काउंसिल हूं मैं और अपनी पार्टी के अंदर मेरे उदय हैं और खैर वो भी मैं उनके साथ हूँ, तो उसने भी मुझे कहा कि मसला ये है कि इन्होंने ना गाड़ियां पूरी गाफ लेन पे भी खड़ी शुरू कर दी थी और बस स्टॉप के तरफ थी, हमने फिर इनको रिक्वेस्ट की थी कि आप लोग हमसे तामन करें और हम इनको बता रहे थे कि आइंदा से आप जब करेंगे ना तो प्लीज क्या कहते हैं जिस तरह ये होता है ना कानून जिस तरह अप्लाई करना होता है जिस तरह हमने अपने सेकंड इवेंट में अप्लाई किया था तो उन्होंने कहा था ठीक है हम पुलिस को सलाह दे देते हैं, अगर उन्होंने कहा था हम सलाह दे देते हैं इजाजत के बारे में कहा था आपने क्यों डेट किया क्योंकि कुछ अपने कायदे होते हैं उसके पीरियड में आपने अप्लाई करने होता है, तो मुझे नहीं था पता जो बात है क्योंकि मैं तो मुझे नहीं था पता कि वो लोग हैं। इधर इधर एक और मसला पड़ा है वो ये है कि ये जो जगह है ना जहाँ पे ये जिस जगह पे इवेंट्स कर रहे थे मुझे पता है बड़े लोग बात करेंगे बड़े लोग टारगेट करेंगे, मगर मसला ये है कि ये जगह जो है ना ये खुशी तौर पे पॉलिटिकल पार्टी को प्रोग्राम के लिए दी जाती है, तो تو وہاں پہ بھی بہت ساری آرگنائزیشنز ہیں جو وہاں پہ گزر رہی تھیں اور وہ کہہ رہی تھی ہمیں کیوں نہیں مل سکتی, جب ان کو مل گئی ہے تو وہ ایک اب سٹنی دو ڈبیٹ ہو گئے کہ پارکنگ کے بھی اور یہ بھی. مگر پارکنگ کا یہ ہے کہ جب آپ پروگرام کرتے ہیں تو ریکویسٹ یہی ہے کہ آپ کی ذمہ داری ہوتی ہے کہ آپ کو پارکنگ کا پورا بندوبست کرنا ہوتا ہے, وہ لا اور آرڈر میں لکھا ہوا. اب مجھے نہیں پتا کہ ان نے کیا پرمیشن دی ہوئی تھی کیا ان کی نہیں ہوئی, کیونکہ مجھے ایسا لگ رہا تھا کہ یہ پاکستان کی طرح چل رہے ہیں اور یہ اس کا
4: نہیں. عدنان میں آپ کو صاف کروں گا, انہوں نے کوئی پرمیشن نہیں لی اور کبھی پرمیشن نہیں لی. اگر انہوں نے پرمیشن لی ہوتی تو پولیس کبھی بھی جو ہے وہ انوالو نہیں ہوتی, بلکہ وہ آ کر تو لوگوں کی سہولت کے لیے جگہ مہیا کرتی ہے. انہوں نے کہا کہ نہ کمیون کو پتا اس چیز کا اور نہ ہمیں علم ہے, اس لیے ہم لوگ یہاں پہ آئے. یہ میرے ساتھ انہوں نے باقاعدہ ان کی جو لوگ کھڑے تھے وہاں پہ, جو کمیٹی کے بندے تھے جنہوں نے یلو جیکٹ پہنے, ان کے سامنے پولیس والوں نے میرے ساتھ یہ بات کی ہے.
3: آپ صحیح کہہ رہے ہیں, میں یہی کہہ رہا ہوں کہ جب تک آپ پرمیشن نہیں ہو تو پھر پولیس استعمال نہیں کرتی. کیونکہ آپ کو میں اب اگزامپل دے دیتا ہوں کہ ہمارے مینڈ پہ وہ دو یا تین دفعہ گزرے ہیں اور انہوں نے بس یہ دیکھا کہ گاڑیاں ٹھیک ہیں, راستے ٹھیک ہیں کہ نہیں, وہ نکل گئے ہیں. انہوں نے کچھ نہیں کہا. میں نے تیسری دفعہ جب میری ملاقات ہوئی میں نے کہا اب آپ تیسری دفعہ آئے نا, آپ یہاں پہ کیوں آ رہے ہیں؟ تو کہہ رہے ہم اس لیے آ رہے ہیں کہ آپ نے پرمیشن لی ہوئی ہے اور جو آپ نے پرمیشن لی ہوئی ہے اس کے اندر آپ نے لکھا ہوا ہے کہ پولیس کا آ رہے ہیں اور کچھ بندے آ رہے ہیں, تو ہم یہ دیکھنے آ رہے ہیں کہ یہاں پہ جگہ ان کے لیے سیف ہے کہ نہیں. تو میں نے کہا وہ تو آپ کا مسئلہ ہے, مجھے نہیں پتا کہ آپ کو کیا لگتا ہے کہ ہم ان کو ماریں گے رننگ یا کیا کریں گے. میں نے کہا یہ تو کہہ تھے ہم اس پوائنٹ سے آئے ہیں, ہم ویسے نہیں آئے. ویسے اس نے کہا ہمیں پتا ہے کہ آپ نے پرمیشن لی ہوئی ہے اور آپ کو اجازت ہے اس کرنے کی اور آپ کی مسئلہ کوئی نہیں ہے. اور دوسرا وہ کوئی
4: لیکن عدنان ایک سوال ہے کہ جہاں پہ ہمارے کمیونٹی کے کونسلر بھی وہاں پہ موجود تھے, اس کو ارینج کرنے والے بھی موجود تھے, وہاں پہ جھوٹ بولنے کی کیا ضرورت ہے؟ کیوں نہیں یہ عوام کو بتاتے, کیوں نہیں یہ قانون کو پڑھ کے جاتے اور کہتے کہ یہاں پہ کمیون کے یہ رولز اینڈ ریگولیشن ہے, پولیس کے یہ رولز اینڈ ریگولیشن ہے, یہ عام عوام کو کیوں نہیں بتاتے اور کیوں یہ پاکستان والی حرکتیں یہاں پہ کرتے ہیں؟ مسئلہ یہ ہے
3: انکل. دیکھیں میں آپ کو یہی کہوں گا کہ میں نے کل بھی کچھ بندوں کو کہا کہ پولیس آپ اب کسی طرح بیٹھیں اور ہم بات چیت کریں, کیونکہ آئندہ سے آپ مینٹ تو کر لیں گے مگر مسئلہ یہ ہے کہ یہ سب کے لیے مسائل ہو سکتے ہیں. اور سب سے بڑی بات یہ ہوتی ہے کہ ہم نے لا اینڈ آرڈر کو فالو کرنا ہے.
4: عدنان میں آپ کو سٹاپ کروں گا, چودھری بلاد صاحب نے ہمیں جوائن کر لیا.
0: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.